0: 10:30 a.m. This time check is brought to you by HBL Freedom Account. Jahan khwab, wahan HBL. HBL Freedom Account ke saath apne khwabon aur business ko de azadi ki udaan. Muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath account khole digitally. Ya visit kare apni kareebi HBL branch. HBL Freedom Account. Jahan khwab, wahan HBL.
1: مہرانہ دیکھ بھال میں فطرت پروان چڑھتی ہے. شعبے سنگل ریمیڈیز مخصوص ہربل فارمز اور نباتاتی باغات سے حاصل کی جاتی ہیں تاکہ آپ کو ایسا معیار ملے جس پر آپ مکمل بھروسہ کر سکیں. ڈاکٹر حمید جنرل ہومیو اور شعبے جرمنی کے پاکستان میں 75 سال صرف صحت مند پاکستان کے نام.
0: ایچ بی ایل فریڈم اکاؤنٹ کے ساتھ مفت آئی بی ایف ٹی، مفت چیک بک، مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ ایچ بی ایل فریڈم اکاؤنٹ. جہاں خواب वहाँ HBL.
2: ब्रांड न्यू सुजुकी ऑल्टो जीतना चाहते हैं? बस अपने इजी पैसा अकाउंट में 15,000 रूपए या उससे ज्यादा डिपॉजिट करें, बैलेंस 20 दिन तक मेंटेन करें और लकी ड्रॉ में 4 सुजुकी ऑल्टो या 50,000 के 100 कैश प्राइजेस जीतने का मौका पाएं. तो इंतजार किस बात का, अभी डिपॉजिट करें और जीतें. इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक.
3: Did you know what Bata is bringing? 50% cash back aur nayi gaadi sirf school shoes par. Aisi offers ab kahan?
0: HBL Freedom Account ke saath muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath HBL Freedom Account. Jahan khwab, wahan HBL.
3: Did you know what Bata is bringing? 50% cash back aur nayi gaadi sirf school shoes par. Aisi offers ab kahan?
4: FM 100. Like us on facebook.com/FM247365. FM 247365.

0: FM 100's time check. It's 2 p.m.
1: Did you know what Bata is bringing? 50% cashback aur nayi gaadi sirf school shoes par. Aisi offers ab kahan?
2: जैज कैश के साथ पाओ फिर से 1 करोड़ जीतने का शानदार मौका. अब हर महीने अपने जैज कैश अकाउंट में 15,000 रुपए या ज्यादा का बैलेंस मेंटेन करने पर 60 लकी विनर्स को मिलेगा 5,00,000 रुपए तक का इनाम और साथ ही साथ मिलेगा 1 करोड़ का बम्पर प्राइज. बैलेंस मेंटेन करने पर करोड़ों के कैश प्राइजेस जीतने के लिए जैज कैश है ना.
1: Did you know what Bata is bringing? 50% cashback aur nayi gaadi sirf school shoes par. Aisi offers ab kahan?
0: This program is brought to you by
3: Step School se foundation ho strong. Call now at 0311-111-7837.
0: Like us on facebook.com/FM247365.
4: قدرت کا نظام توازن پر قائم ہے. وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے. گھر کے افراد اور آمدن میں توازن
5: ہماری ذمہ داری ہے. خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں.
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا. ایف ایم 100 31 سال FM 100 aapki awaaz. Assalamu alaikum Pakistan.
6: Assalamu alaikum Pakistan.

0: FM 100's time check. It's 6 p.m.
1: HBL Freedom Account के साथ अपने ख्वाबों और बिजनेस को दे आजादी की उड़ान. मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ अकाउंट खोले डिजिटली या विजिट करें अपनी करीबी HBL ब्रांच. HBL Freedom Account, जहां ख्वाब वहां HBL.
2: خالص اجزاء بھروسے مند شفا شعب سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جنرل ہومیو اور شعب سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
1: ایچ بی ایل فریڈم اکاؤنٹ کے ساتھ مفت IBFT مفت چیک بک مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ ایچ بی ایل فریڈم اکاؤنٹ جہاں خواب وہاں HBL.
3: PTCL Flash Fiber Azadi Offer. Lagai sirf rupees 4,999 mein. Aur paaye free shock Android TV box worth rupees 15,000. Free 100 Mbps internet speed 6 mahine ke liye. 500 all net minutes aur bahut kuch. To aaj hi naya connection lagaye. Call 1218 ya UPTCL app download karke subscribe karein. Terms and conditions apply. Sharaat sawabit lagu hain.
4: जैज कैश के साथ पाओ फिर से 1 करोड़ जीतने का शानदार मौका. अब हर महीने अपने जैज कैश अकाउंट में 15,000 रुपए या ज्यादा का बैलेंस मेंटेन करने पर 60 लकी विनर्स को मिलेगा 5,00,000 रुपए तक का इनाम और साथ ही साथ मिलेगा 1 करोड़ का बम्पर प्राइज. बैलेंस मेंटेन करने पर करोड़ों के कैश प्राइजेस जीतने के लिए जैज कैश है ना.
1: HBL Freedom Account के साथ मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL Freedom Account, जहां ख्वाब वहां HBL.
5: بہترین انشورنس ہر وقت آپ کے ساتھ, جیسے ایزی پیسہ انشورنس مارکیٹ پلیس, 50 سے زیادہ پلانز, بہترین کوریج, خاص ڈسکاؤنٹس اور صرف 24 گھنٹوں میں کلیم حاصل کرنے کی سہولت. کور 3 کے لیے ڈیڈیکیٹڈ پلانز اور 25,000 ٹاپ ڈاکٹر سے کنسلٹیشن بھی. ابھی ایزی پیسہ ایپ پر انشورنس مارکیٹ پلیس ایکسپلور کریں. ایزی پیسہ ڈیجیٹل بینک, ایزی والا بینک.
6: ناظرین, تازہ ترین خبر سے آپ کو آگاہ کریں گے کہ پورے شہر میں پھیل چکی ہے آپ کے ٹوائلٹ کی بدبو.
7: بند کرو نا ڈھکن.
8: سویپی کلین کرے تیزی سے سخت داغ اور جراثیم کا خاتمہ, اور رکھے ٹوائلٹ کو چمکتا ہوا صاف.

0: वेलकम बैक कहेंगे सुने हो आप सबको वाली मोहब्बत कवल गुनाह था। मोहब्बत करना क्यों गुनाह है? लाला मैंने सही समझा ना ये। खैर जी, आई होप कि ये ट्रैक आपको पसंद आया होगा। अब आगे बढ़ते हैं जनाब, आपके मैसेजेस की जान है, बहुत मैसेजेस है भाई, बहुत मैसेजेस है और अबे भाई शेर ही भेजे जा रहे हो यार अमीन भाई, शेर शायरी का प्रोग्राम नहीं है, वो एक आध शेर हमने पढ़ लिया तो बस सही है यार। अच्छा जी भाई संजू कल दावत से आई हैं, उनके चक्कर खत्म नहीं हो रहे हैं, मुझे भी चक्कर ना दे। अरे क्या बात है सरदार भाई द ग्रेट। अरे वाह भाई वाह, चाय ले आए भाई। अच्छा जी ये कह रही है हमारी बहना जरीन नूर। अच्छा दावत से आई हैं भाई, दावत ने क्या क्या फोड़ लिया भाई, चक्कर ही खत्म नहीं हो रहे। चक्कर दो वजह से आते हैं भाई, एक तो ज्यादा खाने से और एक कम खाने से। तो अब आप बताएं, फैसला खुद कीजिएगा कि आपने ज्यादा फोड़ा है खाना दावत में या कम, तो इन दोनों में से कोई हो। खैर जी इस तरह का अगर सिलसिला कार हो तो इसमें मैं वैसे अपने तौर पर एम ही बता रहा हूं आपको कि ये जो चक्करों वाला जो सिलसिला है, चाहे खाना कम का हो या ज्यादा, अब मजाक से हटके बता रहा हूँ, इसमें वाइटामिन्स का थोड़ा सा चक्कर है कि जो है वाइटामिन्स की कमी जरूर होती है। तो मशवरा ये है कि डॉक्टर से मशवरा करने के बाद मल्टी वाइटामिन को इस्तेमाल करना शुरू कर दें तो अफाका होगा। अच्छा वैसे मैं आपको एक और बात बताता हूँ इस हवाले से कि वो जो बात अभी थोड़ी सी पहले की थी समातों वाली कि अच्छी गुफ्तगू लोगों को जो बेजार नहीं करती, ऐसे लोग बोल रहे होते हैं कि यार आदमी बेजार ही नहीं होता, तो एक मेरे जहन में एक और बात आई है, वो आप लोग 100% उससे मुत्तफिक होंगे। जो आपके मतलब की बात हो रही होगी ना, वो आपको बहुत अच्छी लगेगी, दिल की बात होगी वो बड़ी अच्छी लगेगी, चाहे वो रिश्तेदार में हो रही है बात, अब रिश्तेदार किसी की तारीफ करते हैं, तुम तो बहुत अच्छी हो भाई, तुमने अपने बच्चों की बहुत अच्छी तरबियत की है, इस तरह की बातें अब तारीफ करते ना। जहां पर आकर आपने टोका टाकी की भाई, वहीं पर आपकी बुराई शुरू, बैंड बजना शुरू, यानी कि समझ रहे ना। और कुछ बातें ऐसी होती हैं कि ऐसी बातों से इज्तनाब करना चाहिए। मिसाल के तौर पर क्या है कि आप ये समझते हो कि मैं अगर ये बात इस शख्स के सामने करूंगा तो इसका दिल दुखेगा या इसको बुरा लगेगा, तो कोशिश किया करें वो बात ही ना करें। सामने वाला का दिल नहीं दुखाएं यार कभी भी, हैं जी हैं जी। तो आगे बढ़ते हैं, चक्कर वाला हो गया भाई जरीन नूर का, और जरीन नूर ने गाना नहीं, जरीन नूर तुम्हारा दूसरा मैसेज हो गया, देख लो दो मैसेज पढ़ लिए मैंने हैं भाई, तो ये नहीं बोलना नदीम भाई आपने मेरा मैसेज नहीं पढ़ा, सब पढ़ूंगा मैं, वादा है आज तुमसे गिनवा के। अच्छा अमीन कर रहे अर्ज, फिर अर्ज किया इन्होंने, फिर अर्ज, तुम्हारा अर्ज आज नहीं पढ़ूंगा भाई, एक दफा अर्ज पढ़ लिया आपका, अब बातें लिखो। सुनियो मेरी वाइफ ने मुझसे पूछा कि आपका किसी से कोई चक्कर तो नहीं चल रहा है? मैंने कहा मुझे क्या जरूरत पड़ी है, तुमसे मेरा चक्कर चल गया, मेरे लिए ये ही काफी नहीं है क्या? सलीम अमन सही कह रहे, क्या बात है भाई, आज चक्करों की बात होना शुरू होगी। सही जा रहे हैं, सही जा रहे हैं। अच्छा जी सलाम सुनियो, हमारी एक दोस्त दानिश की वालदा साहिबा गुलाम मोहम्मद बीबी गुलबहार से आपको सुन रही हैं। सलीम मेमन कह रहे हैं भाई, और दानिश भाई की जो वालदा हैं, वालिद साहब, सॉरी वालदा है बोल पढ़ दिया मैंने, वालिद साहब गुलाम मोहम्मद भी सुन रहे हैं। तो गुलाम मोहम्मद साहब आपको हमारी जानिब से, मेरी जानिब से खुसूसी तौर पर अस्सलामु अलैकुम, खुश आमदीद, बखैर रागले भली कराया, और आपको हम गाना भी डेडिकेट करेंगे। अच्छा सा आप बताइए आपको किस तरह के गाने पसंद हैं, पुराने या नए, اور امین کہہ رہے ہیں کہ مجھے اب کالا رنگ اچھا لگتا ہے. اب کالا رنگ اچھا لگتا ہے, پہلے کون سا لگتا تھا بھائی؟ کیونکہ رات کو چڑیلوں سے سیف رکھتا ہے اور ڈر لگتا ہے وائٹ رنگ سے, کیونکہ چڑیلیں رات کو لال اور وائٹ میں آتی ہیں. بھائی تم کون سی چڑیل کو دیکھتے ہو جو ریڈ اینڈ وائٹ پہن کر آتی ہیں؟ اچھا خیر, میں نے یہ ہنسی مزاق میں نہیں پوچھا ہے, میں نے حقیقت میں آپ لوگوں سے یہ پوچھا ہے کہ آپ کو کون سا رنگ پسند ہے. اس حوالے سے بات کسی نے بھی اس پر غور نہیں کیا. خیر کوئی گال نہیں کی, ماں سوائے ہماری مشک کے, مشک نے اس پر غور کیا تھا. اچھا بھائی, شو کی تعریف کر رہی ہیں, بہت بہت شکریہ آپ کا. اچھا جی, سبھی ہلے گلے والے کمنٹس کر رہے ہیں, میرے کمنٹس سے آپ بور تو نہیں ہوتے ہیں؟ ارے واہ, اتنی تعریفیں کم تھی کیا سنجو؟ جو اور کروں, ہلا گلا نالو نال چل رہا ہے, کوئی گال نہیں گی. اچھا جی, خود کو ہر ایک ہی دسترس میں نہ رکھیں, قیمتی چیزیں ہمیشہ وقار اور حدود کے ساتھ محفوظ رہتی ہیں. واہ واہ, اس پر ہم بعد میں چرچا کریں گے. اور کہہ رہی ہیں کہ میں نے کھانا زیادہ پھوڑا ہے, پائے بنے تھے جو مجھے بہت پسند ہے. ویسے آپ کو میں ایک بات بتاؤں, خواتین جو ہیں وہ جو ہیوی ویٹ خواتین ہوتی ہیں وہ بہت تندرست, زیادہ تندرست جن کو کہتے ہیں ضرورت سے زیادہ, تو ان کے ساتھ ایسا سلسلہ ہوتا ہے کہ وہ ٹھیک ٹھاک کھانا جو ہے وہ کھایا جاتا ہے, لیکن ایک نارمل جو خواتین ہوتی ہیں بہت زیادہ کھانا پھوڑنا ہوگا انہوں نے, بہت زیادہ, تو دو روٹیاں کھا لیں گی بس. حقیقت بتا رہا ہوں آپ کو, یہ مطلب تجزیہ ہے باقاعدہ. اور بالکل ایسا ہی ہے, جہاں مزاح اور دل کی بات ہوتی ہے میرا دل لگتا ہے اوٹ پٹانگ میں, دل نہیں لگتا. صحیح آ رہی ہیں آپ. اور یہ کیا کہا ہے سلیم ایمن بھائی؟ اچھا یہ بھی ایک چٹکلا اور آ گیا ہے. مجھ سے کسی نے پوچھا کہ آپ کیا کام کرتے ہو, پھر میں نے بتایا کہ جس کام سے مجھے روکا جاتا ہے بس وہی کرتا ہوں. صحیح جا رہے بھائی, میرا گلا خاشک ہو رہا ہے. ایک دو میسیجز اور پڑھیں گے کیونکہ ابھی ہم ایک بریک کی جانب جائیں گے اور اس کے بعد آپ کو گانا سنائیں گے. السلام علیکم ندیم بھائی, یوسف بھائی, یوسف نعیم صاحب بات کر رہے ہیں, اور آپ کیسے ہیں؟ آپ کا پروگرام اچھا جا رہا ہے. چاچی کہاں ہیں اور عروسا باجی بھی نہیں آ رہی ہیں, سب کو میرا سلام. اور یوسف نعیم بھائی آپ نے بالکل صحیح یاد دلایا مجھے, میں نے اپنی پیاری سی چاچی سے بات کرنی ہے ابھی. اللہ تعالیٰ ان کو صحت دے, تندرستی دے, سلامت رکھے. جگر آپ نے صحیح سمجھا, بالکل ٹھیک سمجھا محبت کو. اچھا وہ جو بے پختوخا جو میں نے ترجمہ کیا اس کے حوالے سے بولا ہے. ابھی جائیں گے جناب ایک چھوٹی سی بریک کی جانے.
1: ایف ایم 100 ٹائم چیک, اٹس 12 مڈ نائٹ.
0: ویلکم بیک کہیں گے سونے آج سب کو. میسجز آپ کے آ رہے ہیں کہ چاہے اسپیس آپ کا نام, آپ کا میسج, اور اس کو سینڈ کر رہے ہیں 3636 بار. اور ابھی ہم لے کر جائیں گے آپ کو ایک بہت ہی پیارے سے ٹریک کی جانب, اور یہ ٹریک ہم ڈیڈیکیٹ کریں گے نورین توصیف کی جانب سے اور زرین نور کی جانب سے سنجو کو. تو سنجو آپ کے لیے ہے, مرتضیٰ خزلباش اس کے سنگر ہیں اور امید کرتے ہیں آپ کو پسند آئے گا. ایلو پھڑو.

वेलकम बैक आएंगे झूठी रानी गल सुन दिलबर जानी। ब्यूटीफुल ट्रैक है और खैर काफी पॉपुलर रहा है, लेकिन जिनको पंजाबी समझ में नहीं आती भाई हम कुछ कर नहीं सकते। खैर जी आगे बढ़ते हैं, मैसेजेस कर रहे हैं 3636 पर। और सिमल के हवाले से मैं एक बात बता दूं, मैं ये समझ रहा था मेरी प्यारी सी बहन नौरीन तौसीफ के 12 बजे के बाद चलाना है, लेकिन ये 12 बजे से पहले चलाना था, यानी कि 3 अगस्त को उनकी बर्थडे थी, तो बस ये मुझसे थोड़ी सी कोताही हुई है, जिसके लिए मैं आपसे सिमल यासिर से भी माजरा चाहता हूँ और आपसे भी। लेकिन बर्थडे तो बर्थडे है ना भाई, यानी कि समझ रही है ना आप, तो गाना हमने डेडिकेट करना है और अभी करेंगे, तो जरा जरा बताइएगा नौरीन मैना कि सिमल सुन रही है या नहीं सुन रही है, ताकि फिर हम गाना भी डेडिकेट करें। अच्छा जी मुझे बस सिया सिया बस सिया बहुत पसंद है, मुश्क को सफेद पसंद है। भाई ये संजू को ब्लैक यानी कि सिया रंग पसंद है और मुश्क को जो है सफेद रंग पसंद है। इस हवाले से मैं बताऊंगा जरूर, हाले नहीं अभी नहीं। सबीन कह रही हैं अल्हम्दुलिल्लाह मैं ठीक ठाक हूं, और फर्दे वाहिद के लिए अस्सलाम वालेकुम कहा जाता है, जमा के लिए अस्सलाम वालेकुम। अच्छा अस्सलाम वालेक, अच्छा मैं तो ये सोच रहा था कि अस्सलाम वालेकुम का, और ये भी मेरी नॉलेज में इजाफा हुआ है। बहुत शुक्रिया सबीन, मैं इसके बारे में वैसे पढ़ के तस्दीक भी करूंगा। फर्दे वाहिद के लिए अस्सलाम अलैक कहा जाता है, जमा के लिए अस्सलाम वालेकुम कहा जाता है। आप अस्सलाम वालेकुम फायदे बताने वाले थे, अस्सलाम वालेकुम फायदे बताने वाले थे, बिल्कुल बताऊंगा अस्सलाम वालेकुम के फायदे, क्योंकि ज्यादातर लोग कुछ लोग जो है मेरे कुछ मेरे लिसनर्स आदाब लिखते हैं आदाबर से भाई आदाबर से, तो उनको मैंने कहा अस्सलाम वालेकुम लिखा गया। और बहुत ही आसान है वैसे, ये एक सवाल भी है, इसका जवाब बहुत ही आसान है, इसी में ही छुपा हुआ है, अस्सलाम वालेकुम में ही छुपा हुआ है। और इतने सारे मैसेज, अरे गला खाशक हो जाएगा भाई, और फरमाइशें भी पूरी नहीं हो सकेंगी लगता है मुझे। भाई कौन कौन रह गया, अब्दुल्ला साहब रह गए और जरीन नूर की जानिब से तो कर दिया, और सिमल को गाना डेडिकेट करना है। खैर जी अभी मैसेजेस की जानिब जाते हैं और ज्यादा से ज्यादा आप लोगों के मैसेजेस शामिल करते हैं इस लिंक में। और लाला का हो गया मैसेज, अनीस कह रहे भाई क्या हुआ है, नेटवर्क प्रॉब्लम हो गई है, आवाज नहीं आ रही, इस तरह तो होता है इस तरह के कामों में। अयूब लाला कहते हैं वाह वाह जबरदस्त अच्छा सांग मजा आ गया। चार्ली कह रहे हैं कि ब्लू एंड ब्लैक कलर मुझे पसंद है, पिंक कलर और तो आशिकों की पहचान है। अयूब लाला को पिंक बहुत पसंद होगा, नहीं गलत है, मे बी जीबीएन चाची को पसंद होगा। यार मैं अब कुछ कह नहीं सकता, लेकिन लाला को जो है वो मुझे पता है कौन सा रंग पसंद है। नदीम ब्रो अस्सलाम वालेकुम, मैं यहाँ, अच्छा ये तो हो गया था मैसेज सलीम मेमन का खारा दर वाले। और आरिफ साहब कह रहे हैं आपका प्रोग्राम बहुत अच्छा, ये पता नहीं तारीफ लिखी है कि बुराई लिखी है, पता नहीं बोर लिखा है या बहुत अच्छा लिखा है, बॉरिकेट लिखा है, क्या लिखा है भाई आपने, आरिफ साहब समझ में नहीं आया, प्रोग्राम पसंद नहीं आ रहा तो माजरत भाई। अनीस कह रहे हैं भाई मुझे सिर्फ व्हाइट कलर पसंद है, ये हुई ना बात अनीस भाई, जबरदस्त बात हुई, जिंदगी साथ है ओए हाय, आपकी आवाज में बस प्लीज बुरा नहीं मानिएगा, आपकी आवाज की नहीं मानिएगा, हो सके तो सॉन्ग हाय अल्लाह जी, जिंदगी इस तरह नहीं कहा करें, दीवानी शिवानी नहीं कहा करें। देखिए हम आपकी फरमाइश को तहे दिल से कबूल करते हैं, हमेशा आपके लिए गाएंगे कुछ ना कुछ। और साहब ज्यादा कह रहे हैं कि आई लव मेटालिक सिल्वर स्पेशली इन कार्ड्स। साहब ज्यादा भाई इंसान जो कपड़े जेबतन करता है, उस हवाले से मैंने जो है रंग का पूछा है कि आपको एक रंग सिर्फ जो बहुत ज्यादा पसंद हो वो बताइएगा। ऐसा तो हो नहीं सकता कि भाई मुझे अगर सफेद रंग पसंद है तो मैं सिर्फ सफेद कपड़े ही पहन रहा हूं, ठीक है ना, जाहिर है
زندگی ہے اور زندگی میں جو ہے بہت سارے اوکیجنز آتے ہیں اور ہر اوکیجن پر جو ہے سفید رنگ پہن کر نہیں جایا جا سکتا. تو ظاہر ہے اگر آپ کو دوسرے رنگ بھی زیبتن کرنے ہوتے ہیں اور اس کے حوالے سے یہ ہوتا ہے کہ سیکنڈ چوائس تھرڈ چوائس فورتھ چوائس پر ہم چلے جاتے ہیں, مگر آپ کی جو فرسٹ چوائس ہے اس کے حوالے سے میں نے یہ بات کی ہے. لیکن یہ یار ویسے میٹالک سلور اور گن میٹالک جو ہے وہ مجھے بڑا پسند ہے, ویسے ہم دونوں بھائیوں کی پسند تھوڑی بہت ملتی ہے. تھینکس کا ہے سانگ کے لیے مشک, بہت شکریہ آپ کا, آپ شو میں آئیں, سبا گل کہہ رہی ہیں. اور جس کو بھی چڑیل دیکھنی ہے وہ میرے ساتھ عمر کوٹ چلے, سلیم امن یہ وہاں سے دیکھ کر آیا تھا بھائی. جیٹھا لال کھا ہے, پتہ نہیں کیا لکھا ہوا ہے بھائی, جیٹھا لال تو سمجھ میں آ گیا, آگے کیا لکھا ہوا کھا ہے. اور ندیم بھائی شو میں, اچھا جی آواز سبا گل کہہ رہی ہیں وہ چیک کرنے کے لیے گئے ہوئے ہیں. زندگی ساتھ ہے آپ مجھے بھولتے جا رہے ہیں, زندگی کو کون بھول سکتا ہے زندگی. انیس کہہ رہے ہیں اینے بھائی آپ میرے ایس ایم ایس نہیں ریڈ کر رہے ہیں, بہت ہی اعلیٰ. تقریباً انیس بھائی آپ کے تمام میسیجز ریڈ کیے, ہاں دیر سے ریڈ کیے یہ آپ کہہ سکتے ہیں. مشک بہنا پلیز تین میں سب سے خوبصورت چڑیل کون سی ہے, چارلی کو بتائیں. مشک بہنا آپ پرنسز ہیں, ارے بھائی ویسے مزہ نہیں آ رہا ہے امین بھائی ان میسیجز کا. اور آگے بڑھتے ہیں جناب گل صاحب, گل تیرا رنگ چرا لائے گلزاروں سے. امید گل صاحب آگے ہیں کہہ رہے السلام علیکم, لسننگ سلامت رہے ہمیشہ, بڑوں کے ساتھ کھیلنے کے شوق میں تیری طرح ہی ہم نے چوٹ کھائی تھی. یار گل صاحب کیا بات ہے آپ کی. اور بلو رنگ ان کو بہت پسند ہے. نورین توصیف کہہ رہی ہیں شکریہ ندیم بھائی وش کیا آپ نے, اور ان کے دو تین میسیجز ہیں. سنجیدہ مہنا واقعی نہایت باصلاحیت اور باوقار شخصیت کی مالک ہیں, ان کی گفتگو میں شائستگی مٹھاس اور دانائی جھلکتی ہے, وہ جس انداز سے بولتی اور لکھتی ہیں دل پر خوشگوار اثر چھوڑ جاتی ہیں, ان کی خوبصورت آواز اور بہترین انداز بیان ہر سننے والے کو متاثر کر دیتا ہے. اللہ تعالیٰ انہیں ہمیشہ خوش رکھے, صحت و سلامتی عطا فرمائے اور ان کی صلاحیتوں میں مزید برکت عطا فرمائے. آپ کی بھی اردو ماشاءاللہ سے بہت اچھی ہے, آپ بہت اچھا لکھتی ہیں آپ بھی. اور سن رہی ہیں کب سے, مجھے آئس بلو کلر پسند ہے. ارے سن تو رہی ہیں مگر یہ میری جو میں نے جو بات کی وش کیا یہ ان کو پسند آیا نہیں ابھی ان کو, کیونکہ میں نے گانا ڈیڈیکیٹ کرنا ہے اس لیے میں بار بار پوچھ رہا ہوں کہ وہ سن رہی ہیں, جلدی سے بتائیے گا. اور تانیا حسن جی بھی سن رہی ہیں, تانیا جی کیسی ہیں آپ, تانیا جی کا میسج ہم ابھی شامل کریں گے, مگر ابھی آپ کو لے کر چلتے ہیں ایک اور ٹریک کی جانب. اور یہ ٹریک کہاں گیا, یہ رہا ایلو پھڑو.